हरि बड़ा प्रेम सात श्रद्धा को सात माज्ञा गरी भक्सु हस्त मेरो महाराज परीक्षित बाकी अंशका लागि अब तपाई के सुन्न चाहनुहुन्छ भनिकन सोद्धाखेरिमा हस्त मेरो सरकार अब बाँकी अंश तपाईलाई जुन प्रकारबाट मैले अब प्रमाण गरे ध्यान गरे मनन गरे कीर्तन गर्ने कर्तव्य माथिको बोधको पहिचान सारा भयो अहिले देवकी कागरबाट भगवान परब्रह्म परमात्मा परमेश्वर प्रादुर्भाव हुनुभएको छ र अनि त्यसपछिबाट तैले मलाई के मार्लास भनेर देवी बिन्दवासिनी पट्टिको सवारी हुनुभयो ठुलो सम्मान भयो हरि बडो आनन्दका साथमा कृष्णको महत्वलाई बुझे ध्यान गरे मनन गरे लौ त महाराज परीक्षित भनिकन बडो गम्भीर वाणीमा प्रभुको प्रार्थना गर्दै भन्न लाग्नुभयो बडो आनन्दको साथ प्रभुको स्तुति विन्ती भयो अब शङ्खचक्रका पद्मको चिन्हले अङ्कित मान भएको प्रभुको प्रार्थना गर्दै भन्न लाग्नुभयो बडो आनन्दको साथमा हरि धन्दै नमन कृष्णजी त गोकुल पुगे

वृन्दावन गोकुल को सवारी हुनु भएको छ बडो आनन्द उत्साहसँग कृष्ण को महिमा को वर्णन विस्तार प्रस्तुत गरे महाराज परीक्षित अब तपाई के सुन्न चाहनुहुन्छ भनेर सुनकादिले नैमी सारण्य क्षेत्रमा आज्ञा गरिबक्छु शाश्वत ज्ञान गुण को वर्णन जीवन जगत अध्ययन भगवत भक्ति को प्रेम श्रद्धा को साथ में आज्ञा गरिबक्छु महाराज परीक्षित अब बाकी अंश का लागि तपाई के सुन्ने इच्छा छ लो भन्नुस् भनेर सौनकादीलाई पौराणिक सूतले नैमी सारण्य क्षेत्रमा यो आज्ञा गरिबक्सेपछि जीवन जगतको वर्णन भयो लौ त महाराज परीक्षित कृष्ण भगवान परमात्माको जन्म भइसक्यो बडो आनन्दको खेल प्रयोजन भएको छ अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा भोलि बिहानैबाट परमात्मा कृष्णको अत्यन्त सारगर्भित रसिला कथाहरू जो कृष्ण सम्बन्धी चरित्रको वर्णन कृष्ण लीलाको उपाख्यान हामी भोलि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ आजका लागि आदरणीय श्रोताहरू श्रीमद् भागवत सप्त

असाधारणीय श्रोताहरू कुल प्रसाद तिमी सिन्हा 2001 रूपियाँबाट सहयोग प्रदान, त्यस्तै कृष्ण अमात्य 2011 रूपियाँबाट सहयोग प्रदान, उहाँहरूलाई बोलाउँछु पाल्नुहोस्। हरे नारायण नारायण नारायण नारायण।

0: సంపూర్ణ ప్రాణి మాత్రకు
1: Thank you.

भगवान कृष्ण परमात्मा गोकुल मा इस देखी पछाड़ी बैठ अब इति भई सके पछि नन्द बाबा को नन्द प्रेजमा ठूलो प्रकार बाट जन्मोत्सव प्रोग्राम भएको छ। जन्मोत्सव बनेको कृष्ण भगवान को जन्म उत्सव सबैले जन्मोत्सव को कार्यक्रम तयारी गरिएको बेलामा आज कृष्ण को ठूलो महत्वपूर्ण भगवान को भजन मनन कीर्तन इत्यादि गरेर कार्यक्रम को रफ्तार अगाडि बढाउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा है। सद्यबाट बिरालोले पोखायो भने नातो जस्ता तस्तै कसेर राखे जस्ता तस्तै छ। अनि के आइलायो कोले चोरिया छ भनेर कुर्न बसेछन् भगवान कृष्ण पाल्नु भएछ धेरै साथीहरूका साथमा। काँध काँधमा चढ्दै जाँदा जब त्यो कौशीमा रहेको ठेको छिक्ने बेला चाहिँ भगवान पुग्नु भयो र च्याप्प जब समातेर अरू दिन त खाएर आउनुहुन्थ्यो आज यो कुर्न बसेछ भनेर जवाब पफालिदिनु भयो ज्वरोमा ठेको फोटो दैल रेलो सबैले जब टपाटप टिपेर लतपत्याएर खान थालेथे च्याप्पै हात समाथिछ तलाई कृष्ण चोर डाका म त घरका परिवारलाई पो दोष लाथे यो चोर पो रहेछ भनेर च्याप्प समातेर तन तने तान्दै तान्दै रिसाउँदै गइन्। यही दिन होइन दुई दिन होइन तेरी आमा पासा लगेर नचुटी छोडिदिन भनेर जब घिस्याउँदै लिएर गएको थिए हेरै छैन बरबराउँदै गाई छ यही दिन हो र दुई दिन हो र भुटुन नखा गरिदिनु भयो भन्दै गाई थिए भनेर त्यो समातेको त उसैको छोरो पो भनिदिनु भएछ है भगवान्। ए आमा यशोदा तिम्रो छोराले दही पनि चोरो ठेको भाँडो फुटायो आज तिम्रो पुत्रलाई पक्रेर ल्याएको छु ले देऊ क्षतिपूर्ति नभएदेखि म त यी पाता कसेर छुट्छु भन्न थाले। अनि तँलाई शरम छैन आफ्नो छोरो समातेर ल्याउँछु मेरो छोरालाई दोष दिन्छु तेरो छोरो कि मेरो छोरो राम्ररी हेर भन्दा नभन्दा हेर्दा त आफ्नै छोरो रहेछ यही बजिए पो रहेछ। खाने बेला कृष्णले खानुभयो दही भगुरै खाने बेला यसले खायो खायो चुट्टै बन्न बस्दछन् छोरो दहीले। एक दिन त्यस्तो गरिबक्स्यो भने अर्को दिन भगवान प्रभु परमात्माले एक दिन दही दही चोरेर एउटा गोपिनीको खाँदै हुनुहुन्थ्यो च्याप्पै काना समातेर जब मुन्टा भर पार्दै ल्याए आमा यशोदा तपाईँको मालिकको छोरो यसलाई मैले जब के सजाय दिन्छु ल भन्नुहोस् अब तपाईँको छोराले यसरी चोर्यो भन्दाखेरि होइन तँलाई लाज छैन मेरो छोरो कौशीमा बसिरहेछ आफ्नो पतिलाई समातेर ल्याउँछु मेरो छोरालाई समा तेरो पति कि मेरो छोरोले हेर भन्दा त काना समातेको त्यो मुन्टा भर परे त आफ्नै बुढोबुढो चाहिँ बुढेले निमाठिया कान रात बनाएर बसिरहेछ म हुम नचला पनि भन्दो रहन्छ फेरि कस्तो चाहिँ सिल्लिर थियो खायो दाना खाएर गयो। यस्ता अनुपम लीला प्रभुले धेरै गर्नुभएको छ। कसैको भण्डार नभएको ठाउँमा भण्डार पुरा कसैको भएको भण्डार सुकाइदिने कतै कतै कतै स्रोत समाप्ति गराइदिने यस्ता भगवानले धेरै लीला गरिबक्स र प्रभुको प्रार्थना गरियो हरि ओम यस किसिमबाट विन्ती गरे उल्कै गर्नुभयो उल्कै गर्नुभयो दही चोरे ठेका फोरी उल्कै गर्नु

0: क्षेत्रलाई सुखदेव स्वामीबाट श्रीमद भागवतको यस पूर्णतया व्याख्याको उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ हस्तमेरो महाराज। यति भइसकेपछि अब कृष्ण भगवानले धेरै प्रकारबाट लीलाको पराक्रम गरिसकेपछि अब यही बसेर काम कारवाही चल्न सक्दैन भन्नाको निमित्त परमात्मा वृन्दावन सवारीको निमित्त लाल बाल गाई बाचा गोठाला तमाम साथमा लिएर आज प्रभुकन वृन्दावन सवारी भइसके बक्सु भन्ने सम्बन्धको कथा हे सध्याबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: सुन्नुभयो महाराज परीक्षित श्रीमद् भागवत महापुराण अन्तर्गत दशम स्कन्दको माने एकन्दको अहिले 12 अध्यायको बीचमा भगवान कृष्णबाट एउटा उपदेश प्रदान गर्नुभएको छ। सबै जनाहरू त्यहाँ वृन्दावन भन्ने पवित्र पावन क्षेत्र जसलाई खर्क भनिन्छ यस कारणबाट जब त्यो खर्कमा पाल्नु भएको छ। खर्क भन्ना साथ गाई चराउने ठाउँ उपल्लो खर्क तल्लो खर्क ढाँड खर्क फुल खर्क आरू खर्क आदि आदि थिए नि खर्क यही होइन। र अब त्यसदेखि पछाडि त्यस ठाउँमा गएर वस्तु चराउनको लागि लाल बाल गाई बाछा गोठलाको बन्दोबस्त मिलाएर त्यहीँ बस्दै हुनुहुन्थ्यो कृष्ण भगवान। र आनन्दको साथमा बसिरहेको बेलामा एक दिनको कुरो हो के भएछ भन्नुहोला भनेदेखि एउटा बकासुर नामको दानव राज आयो अनि त्यो बकासुर नाम गरिएको दानवले गएर के विचार गरेछ भनेदेखि बकुल्लोको रूप धारण गरेर कृष्ण भगवानलाई गएर ठोक्न आँटेको थियो। बकुल्लो स्वरूप भगवान प्रभुले त्यसको च्याप दुईपट्टिको च्यापोमा समातेर त्यसको निधन गराउनु भयो। बकुल्लासुर मर्यो। बका नाम गरिएको दानवको अरि शत्रु पदमा आइबक्सेको हुनाले प्रभुको नाम बकारी बकारी भन्ने नाम रहेको। अब भत्सासुर भन्ने राजा आयो भने यस किसिमबाट दानवको रूपबाट अहिले बाछो भनेर त्यो पनि भड्काउँदै आएको थियो समाजलाई त्यसको पनि अन्त्य गरिदिइबक्स्यो भगवानले। बत्सासुर पनि मर्यो रानी त्यहाँदेखि पछाडिबाट अनि अघासुर भन्ने दानव राजा आयो त्यो अघासुरले गएर कृष्ण भगवानलाई लाल बाल गाई बाछा गोठाला तमाम सारा सम्पूर्णलाई आफ्नो शरीरमा प्रवेश गरायो छिरायो र च्याप मुखमा समातेर त्यसदेखि पछाडिबाट त्यसको मुखमा परमात्माले टेक्दी बक्सेपछि विराट स्वरूप लिएर आगाको फिलुङ्गो जस्तो भन्नुभएको थियो त्यसको मुखको जब च्यापो च्यातिर मर्यो अनि त्यो मरिसकेपछि त्यसको पनि जब अन्त भयो जम्मा तीनटा राक्षस आज वृन्दावनमा परमात्माले सिद्ध्याउनु भयो त्यो कुन कुन भने अघासुर बकासुर धेनुकासुर अनि त्यसपछि भगवान प्रभुले त्यो तीनटा राक्षस मारेको खण्डमा अति महत्वपूर्ण विषयमा प्रभुको प्रार्थना गर्दै अघासुर बकासुर बत्सासुर सबै अघासुर बकासुर बत्सासुर सबै रिसले पनि मुक्ति भए।

शरीर छेदलाई सुखदेव स्वामीबाट आज्ञा भएको छ। हस्त सौनकादि ऋषि प्रणाली भनेर सौनकादिका ओपरमा पौराणिक सूत्रले नैमिषारण्य नामगिरीको क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ जानकारी गराउनुभयो। अनि त्यसपछि लालबाल गाई बाछा गोठाला तमाम साथमा राखेर प्रबले गरी बक्सेको लीलाहरू पराक्रमको वर्णनमा शंका लाग्यो। यो त बडा शंकाको विषय भयो। कस्तो शंकाको विषय भयो भनेर भनेदेखि सामान्य नागरिक कृष्ण हो भनेदेखि यतिको ठूलो कसरी काम गर्न सक्छन्? अगासुर मार्ने, बकासुर मार्ने, धेनुकासुर मार्ने, पुतना मार्ने, तृणाव्रत मार्ने, कुबेला पनि भसकटासुर मार्ने, यदि ठूलो भनौँ भने बाछो फुकाउने, दाम्लो लुकाउने, दिशा पिसाब गरिदिने, ठेको बाँडो फुटाइदिने, दही चोर्ने, यो त कति पाटै मिलेन। कि कतै हेर्दाखेरिमा साह्रै तुच्छ काम छ, कतै हेर्दा साह्रै ठूलो बनाउने ठूलो काम छ। यसै कारणबाट यो कुराको पहिचान गर्नु पर्यो भन्ने विचार गर्नुभएछ र अनि त्यसपछिबाट स्वयं भगवान नारायण वासुदेव जगतका नारायणका पहिचानका लागि ब्रह्माजीले लाल बाल गाई बाछा गोठाला वृन्दावनमा चरिरहेको बेलामा टपक्क बाछा बाछी चोरेर गोवत्स हरेर लिएर जानुभयो। ब्रह्मलोकमा यदि सत्यवादी रहेछन् भने पक्का आउनेछन्, असत्यवादी रहेछन् भनेदेखि आउने छैनन्। भनिकन यस्ता कारणबाट सत्यवादी र असत्यवादी कृष्णको पहिचानको लागि, सकली र नक्कली कृष्णको पहिचानको लागि ब्रह्माजीले गाई हरण गरेर लिएर जानुभएको थियो। बाछा बाछी आज आउलन आउँदैनन्, भोलि आउलन आउँदैनन्, तर कृष्ण भगवानले आफ्ना बाछा बाछी हरण भएको भन्दा बडा तेजवान तेजवान तेजवान सृष्टि गरिसकिसकेको थियो। त्यो तेजवान तेजवान सृष्टि गरिसकेको महान पुरूषार्थले पूर्ण भएको त्यस्तो प्रकारको शक्ति देखेर धन्य हो कृष्ण, धन्य मुरारी, धन्य परमात्मा, हजुरलाई कोटि प्रणाम छ भनिकन यस्ता कारणबाट प्रभुको प्रार्थना गरे, मनन गरे, कीर्तन गरे, कार्यक्रम पूर्ण हुन गयो महाराज परीक्षित। यति भइसकेपछि साक्षात्कार भगवानका चरणमा ध्यान मनन कीर्तन गरेर आफ्नो कार्य पूरा गरी बक्सियो। लौ त अब बाँकी अंशको लागि अब तपाई के सुन्न चाहिँ बक्सन्छ भनिकन सोधिएको खण्डमा अगासुर बकासुर बच्चासुर धेनुकासुर तृणाव्रतको बेलायपीडित इत्यादि सारा सम्पूर्णलाई मार्नु पर्ने भगवानको काम, तब त्यसदेखि ब्रह्माजीको त्यस्तो तौसिद आज धेरै कालसम्म बाछा बाछी पाले ब्रह्माजीले एक वर्षसम्म पाल्दाखेरिमा कृष्ण लिन आएनन्। के गतिलो व्यक्ति हुन्थ्यो यो, पक्का फटा कहाँको जादु भनेर गएर ब्रह्माजीले ध्यान दृष्टि लगाएर नजर गरे त साक्षात नारायण परमात्माले त आफूले हरण गरेको भन्दा तेजवान तेजवान बाछा बाछी सृष्टि गरिसके। बाबा जो बाछा बाछीले मेरो माउ भन्ने अगाडिकोलाई चिन्ने, अहिले सृष्टि भएको पहिचान सारा थाहा पाउने धन्य नारायण, यो सामान्य नागरिक होइन। यस्ता परमेश्वरलाई बारम्बार कोटि प्रणाम भनेर बडो आनन्दका साथमा प्रभुको विन्ती गरे, ध्यान गर्दै कीर्तन गर्दै अब प्रभुका चरणमा ध्यान गर्दै भन्न लाग्नुभयो, हरे भगवान ममाथि क्षमा राख्नुहोस् भनेर एकै स्वरमा प्रभुको विन्ती हुन लाग्यो, ध्यान हुन लाग्यो, मनन हुन लाग्यो, कीर्तन हुन लाग्यो। हरे बडो आश्चर्यजनक, मैले ब्रह्मा विष्णु महेश्वर जब सारा सम्पूर्ण मध्येमा सर्वोपरि परमात्मा मैले जानी नै स्वर ब्रह्माजीले लिएर गाई बाछा बाछी सारा त्यहाँ बिसाएर बाछा बाछी बिसाएर विन्ती गर्नुभएको छ ब्रह्म बाच नौ मिटे प्रभुष तडितम्बराय गुञ्जाम्बतम परपिषम लसन्मुखाय भन्ने सर्दी कवल व्यत्र विषाण वेणु लक्ष्मी श्री मृदु पदे पशु पङ्गजाय हे अब्रभुष हे तडिदम्बर हे गुञ्जाकर्ण भूषण हे वनमाला धारी हे मयूर पीछ मुकुट धारी यस्ता परमेश्वरलाई बारम्बार मेरो नमस्कार दयाको सागर म माथि क्षमा राखिबक्छु। प्रभु हजुरलाई कोटि प्रणाम छ भनेर विन्ती गर्नुभयो ब्रह्माजीले। अनि ब्रह्माको विन्तीबाट जब भगवान एक यो अध्यायको 40 श्लोकसम्म विन्ती गर्नुभयो तर प्रभु पटक्कै बोल्नु भएन, चुप लगाइदिनुभयो। मानिस नबोलेपछि आफूले कुरा लाउँदा नबोलेपछि के हुन्छ? मौनम सहमति लक्षणम, पक्का महन भयो अब सहमतिको बिन्दु हो भन्ने कुरा पनि पहिचान हुन्छ एउटा कुरा। अर्को कुरा के हुन्छ? ए एकैचोटि आक्रोशमा आउने हो कि भन्ने कुरा नि शंका हुन्छ, मुद्राबाट थाहा पाउने कुरा हो। अनि ब्रह्माजीले बडो प्रेम साथ विन्ती गर्नुभयो, भगवान गर्भभित्रको बच्चाले आमालाई लाताले हान्छ तर त्यो आमाले त्यो गर्भभित्रको बालकलाई कहिले अपराधी सम्झन्नन्। यो मेरो छोराले मलाई लात हान्यो, पर्खेस्तालाई जन्माएपछि म नछुटी छोडौँला भनिन् त तिनले। जन्मिसकेपछि आमाले काखपल्टामा आमाको काखपल्टामा बालकले मलमूत्र त्याग गर्छ तब त्यो आमाले त्यो कति अपराधी भनेर सम्झन्छन् त त्यो बालबालक बालिकालाई।
समझन्नन् मेरो बाबु भन्छन् पुछपाछ बनाउँछन् धोई पखाली गर्छन् स्याहार सम्हार गर्छिन् आमाले यसै कारणले त्यही बालक अब 20-25 वर्ष भइसकेपछि आमाको काखपल्टामा गएर पिसाब फेर्दाखेरिमा आमाले सहलिन् अगर त जब आमाले बडो प्रेम साथसँग सहेकी थिइन् त नि तर आमाको काखपल्टामा मलमूत्र त्याग गर्दा अहिले 20-22 वर्ष भएको छोराले गएर अघि पनि मैले यहीँ पिसाब फेरि अब आज पनि यहीँ दिसा पिसाब गरिदिन्छु भनेर पल्टा गएर दिसा पिसाब गर्यो भनेदेखि आमाले सहलिन् नालिस दिन जान्छिन् मलाई हेला गरेको भनेर यसै कारणले हेर्नुहोस् महाराज यही कारणले भनेको मतलब के अज्ञान छँदा गरिएको अपराधको सर्वत्र माफी हुन्छ ज्ञान भएपछि अपराध गर्न हुँदै हुँदैन राजा परीक्षितका हजुरमा सुखदेव बताउनुहुन्छ बडो आनन्दको साथमा आज्ञा गर्नुभयो हरे ब्रह्मा भोले शिव भोले भोले 33 कोटि ब्रह्मा भोले शिव भोले भोले 33 कोटि पूजा गर्न शरण पर्ण

0: परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ पक्षबाट नडे गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत राजा परीक्षितलाई सुखदेव स्वामीबाट आज्ञा गरिबक्छु। भगवान कृष्णचन्द्र परमात्मा जगतको नारायण अति रमणीय कक्ष बाट अहिले परमात्मा कृष्ण लाल बाल गाई बाचा गोठाला सारा सम्पूर्ण हरण भएकोमा परमात्माले सुरक्षा शासन तिनको रक्षा गरिबक्छ। र अनि त्यसपछि फर्केर लाल बाल गाई बाचा गोठालाई साथमा लिएर प्रभुको सवारी भयो। अहिले प्रभु कहाँ सवारी भएको थियो भन्ने बारेमा अहिले परमात्माको सवारी सरासर भयो। र वृन्द जब ताललाम गरेको जंगलमा त्यो ताडीको फल ज्यादै जब लागू पदार्थ जस्तो एक आपसमा खाएर सारा सम्पूर्ण आनन्द लिँदै थिए। तेस्रो नै नाचगान कीर्तन गरेर बसिरहेको बेलामा भगवान कृष्ण परमात्मा परमेश्वरले यमुनाजीको सुन्दर निलो दहमा गएर पौडी खेलेर पानी पिएर आनन्दसँग त्यो बेलाबाट मुरली बजाउनु भयो। यमुनाको निलो दह कृष्ण नुहाउने, यमुनाको निलो दह कृष्ण रुवाउने।

नाचगान कीर्तन और मनन भजन यो प्रकार ले भइरहेको थियो। बड़ो आनंद को साथ में खेलिरहेको बेलामा कृष्ण भगवान प्रभुले लाल बाल गाई बाछा गोठलाले ताड़ी को फल खाएर लागू पदार्थले लट भएको बेलामा पानी पिउन को माग गरे, जाओ पानी पिउन भनेर पठाउनु भएको थियो। कालिन्दी को किनारमा महान डरलाग्दो प्रकार को जब पानी प्याज इस किसिमबाट काली नामगिरी को नागले बीस बगाएको रहेछ। बीस को प्रभावले सारा लट अनि त्यसमा के चाल्छ भनेर बाजले नै प्रभुले हाम फालेर कालीको शिरमा चढेर लडाई दिन लाग्नु भयो। लड्दा लड्दा लड्दा 27 दिनसम्मको लडाई भयो। 27 दिनका दिनमा टिकी नसक्नु परिणाम तयारी गरिसकेपछि हाकार पर्यो, हुकार पर्यो, चित्कार पर्यो अनि त्यहाँबाट भागा भाग अनि त्यति गरिसकेपछि त्यो भागा भाग भएको कारणले टिक्नै नसक्ने परिवेश तयारी भयो। अब त्यहाँ कतै बाटो उपाय हुन सक्दैन मेरो महाराज, कहीँ बाटो उपाय हुन सक्दैन, केही हुन सकेन, भागा भाग भयो। अनि त्यो भागा भाग भइसकेपछि कहीँ बाटो टिक्न नसकेको प्रभावबाट, अत्यन्त प्रभावबाट भागा भाग भएको थियो। अनि त्यही अवस्थामा भगवान कृष्णचन्द्र परमात्मा परमेश्वरले काली नाम त्रिकोणको शिरमा चढेर रगतको वमन गराइदिनु भयो। अनि त्यो पनि जब झम्टो 27 दिन पछाडि अन्तर्ध्यान भएपछि त्यसको शिरमा परमात्माले चढेर रगतको वमन गराएपछि 7 वटा त्यसका पत्नीले मणिको माला लिएर भगवानको चरणमा विन्ती गरे, प्रभु न मारिदिनुहोस्। संसारमा नारीहरूको सबभन्दा ठूलो रोग भनेको विधवा हुनु नै रोग हो। पति विहीनको रोग त्यहाँभन्दा ठूलो रोग हुन सक्दैन। अंगहीन यथा देही सर्वकर्म सुनक क्षयम भन्छ प्रभुदेव। यस कारणबाट हाम्रा पतिलाई नमारिदी बक्सु छ, हजुरलाई कोटी कोटी कोटी प्रणाम छ भनेर विन्ती गरेर ल ठिकै छ, तेरो पतिलाई नमार्ने नै हो, मैले मार्ने छैन, तर यहाँबाट बसै जा भनेर आज्ञा गरिबक्सु। कहाँ जाम प्रभु भनेर भन्दाखेरिमा रमणक नाम गरेको द्वीप आसामको गुवाहाटी दिमापुर नागालय प्रस्थान गर भनेर आज्ञा गरिदिनुभयो। हुन्छ परमात्मा, तर गडुरको मलाई ज्यादै डर लाग्छ भन्यो। अनि जसका शिरमा शंख चक्र गदा पद्मको पाइराले चिन्हले अंकितमा हुन्छ तर गडुरले सुन सक्दैन, जाऊ बाबु भनिदिनुभयो भगवानले। हस्त मेरो परमात्मा भनेर विदा भएर प्रभुका पाउमा परेर काली नाम्रीको नाग राजा अहिले प्रभुका चरणको ध्यान गर्दै गर्दै विदा हुन गयो। 7 वटा पत्नीहरूले मणिको माला टक्रेर विन्ती गरे, पाओ पायौ भगवान परशु शरण, पाओ पायौ भगवान परशु शरण, रक्षा गर भगवान।

भगवान यसरी हामी माथि क्षमा यसरी विन्ती गरे लौ त भनेर आठवटा तिनका पत्नीहरू माने सातवटा तिनका पत्नीहरू विवाहवादी भए राज कालीनाग त्यहाँबाट विवाहवादी भएर आफ्नो गतिले प्रस्थान गरे भगवान परमात्मालाई आफ्नो माता पिताले सुरक्षा राखिबस्छु र काली मर्दन भन्ने प्रभुको नाम पनि रहेको छ। अब काली मर्दन भन्ने प्रभुको नाम रहेपछि त्यहाँबाट नाच्दै गाउँदै खेल्दै हाँस्दै बाहिर पाल्नुभयो र अनि परमात्मा कहाँ सवारी हुनुभयो भने अनि त्यसपछिबाट महाराज अति रमाइलो प्रभावबाट ग्रीष्म ऋतु माने वसन्त ऋतु आयो। त्यो वसन्त ऋतुमा दौड़ाईको प्रोग्राम तयारी भयो। दौड़दै दौड़दै दौड़दै दौड़दै दौड़दै जाँदा जसले जित्छ जित्नेवाला साथीलाई हार्नेवालाले बोकेर निज ठाउँबाट अर्जुन ठाउँमा ल्याइदिनु पर्ने नीतिमा त्यो थियो। कृष्ण भगवानको र श्रीधामा गोपालको एउटा जोड़ा, सुचारू र भद्रचारूको एउटा जोड़ा, अनुचारू र पुरुचारूको अर्को जोड़ा, त्यति मात्र होइन कृष्ण भगवानका दाजु बलरामको र जब प्रणमासुर भन्ने दानव मर पनि गोपाल भनेर ती पसेछ र दौड़ाईको शुरूआत भयो। दौड़ने जाँदा कृष्ण भगवान प्रभुले